0: कुरान को समझने के लिए आसान कर दिया गया है। अलबत्ता हर शख्स अपनी समझ और तलब के मुताबिक इससे फैज हासिल करता है, मगर जो भी कुरान की सोहबत में बैठे वो खाली हाथ नहीं लौटता। इंसान इस नूरे हिदायत से मरहला बा मरहला कुछ ना कुछ हासिल करता रहता है, यहाँ तक के वो ऐसे मानी और हकाइक तक पहुँच जाता है जो अकलों को हैरत में डाल देते हैं। तिलावत, तदब्बुर और फहमे कुरान के एक खूबसूरत सफर में शामिल हो जाइए तलहा अशरफुज़्ज़मान के साथ। प्रोग्राम तहफीमुल कुरान।
1: अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहु। सामने कराम, प्रोग्राम तहफीमुल कुरान के आज के इस हलके में आपका खैर मकदम है। इब्तिदाई में कुरान पाक की एक आयत से आज के प्रोग्राम शुरू करते हैं। इरशाद खुदाबंदी है, अऊदु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। قل إن صلاتي ونسكي ومحياي ومماتي لله رب العالمين لا شريك له وبذلك أمرت وأنا أول المسلمين। पहली आयत का मतलब यह है कि कह दीजिए बेशक मेरी नमाज, मेरी कुर्बानी, मेरी ज़िंदगी और मेरी मौत सब अल्लाह रब्बुल आलमीन ही के लिए है, तो गोया उसकी पूरी ज़िंदगी जिम्मेदारी बंदगी के एक मरबूत निज़ाम में ढली हुई होती है। इंसान को अल्लाह ताला ने इस तरह पैदा नहीं किया कि वो तन्हा बेनियाज और दुनिया से ऐसे कटा हुआ ज़िंदगी गुजारे। इंसान फितरतन एक माशरती मखलूक है, उसे दूसरों की ज़रूरत होती है और दूसरों को उसकी। एक बच्चा वालिदैन का मोहताज होता है, वालिदैन बुढ़ापे में औलाद के सहारे के मोहताज हो जाते हैं। पड़ोसी एक दूसरे के काम आते हैं, ताजर और ख़रीदार एक दूसरे की ज़रूरत पूरी करते हैं और एक पूरी उम्मत बाहमी हमदर्दी, नुसरत और तआवुन से ज़िंदा रहती है। इसीलिए ला ताल्लुकी, बेहिसी और मुझे क्या, बार दो इस तरह कहते हैं ना कि अरे मुझे क्या, करने दो उसे जो चाहे, तो मुझे क्या, ये जो रवैया है ये सिर्फ एक शख्सी कमज़ोरी नहीं बल्कि पूरे मुआशरे को अंदर से खोखला कर देने वाली बीमारी है। इस्लामी तारीख पर निगाह डालें तो मालूम होता है उम्मत मुस्लिमा की एक नुमाया खसूसियत उसकी ज़िंदा दिली, हसासियत और अपने गिरदोपेश के हालात पर फौरी रद्द अमल था। उम्मत अपने किसी फर्द के दर्द को महज़ एक ज़ाती वाक़िया नहीं समझती थी। एक मज़लूम की आह, एक यतीम की फरियाद, एक औरत की पुकार और एक कमज़ोर की बेबसी पूरी उम्मत के ज़मीर को झंझोर देती थी। तारीखी रिवायत में वा मुतसिमा की पुकार का जिक्र उसी इज्तिमाई हसासियत की अलामत के तौर पर किया जाता है, यानी एक मज़लूम औरत की आवाज़ एक पूरी क़ुव्वत को हरकत में ले आई। ये वाक़यात हमें बताते हैं सामिन इकराम कि कभी मुसलमानों के दिल जिंदा थे, तब उनके एहसासात खुश्क नहीं थे, उनकी निगाह सिर्फ अपने घर, अपनी दुकान, अपनी मुलाजमत और अपनी ज़ात तक महदूद नहीं थी। वो जानते थे कि उम्मत के किसी एक हिस्से में ज़ख्म लगे तो बाकी जिस्म भी बेकरार हो जाता है। यही मफहूम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की उस मारूफ तालीम में भी मिलता है कि अहले ईमान अपने बाहमी मोहब्बत, रहमत और शफ़क़त में एक जिस्म की मानंद हैं। जिस्म का एक उज़्व तकलीफ में मुबतला हो तो बाकी जिस्म भी बेखाबी और बुखार के साथ उस दर्द में शरीक हो जाता है। लेकिन अफसोस के साथ कहना पड़ता है कि आज हमारे माशरे में एक दूसरी कैफियत भी पैदा हो रही है। दिलों की हरारत कम हो रही है, एहसासात मांद पड़ रहे हैं, मज़लूम की चीख खबर बनकर आती है और चंद लम्हों बाद हमारी तवज्जो किसी दूसरी चीज़ की तरफ मुंतकिल हो जाती है। भूख, जंग, जुल्म, यतीमी, बेघरी और इज्तिमाई बहरान हमारे लिए महज आदाद व शुमार बन जाते हैं। हम सुनते हैं, देखते हैं, जानते हैं, दिल नहीं कांपता, जिम्मेदारी कबूल नहीं करते। यही कैफियत बेहिसी और लातालुकी कहलाती है। उम्मत जब तवील गफलत, फिक्री जमूद और शऊर की सतह पर बेहोशी में मुबतला हो जाए तो अपने खतरात को भी बरवक्त पहचान नहीं पाती। उसके गिर्द हालात बदलते रहते हैं मगर वो ख्वाब गफलत में पड़ी रहती है। दुश्मन मंसूबे बनाता है, माशरती बीमारियाँ फैलती हैं, अखलाकी कदरें कमज़ोर होती हैं, مگر زبان پر ایک ہی جملہ رہتا ہے کہ ہمیں کیا، یہ ہمارا مسئلہ تو نہیں، ہم کیوں مداخلت کریں؟ خاموش رہو اور دیوار کے سائے میں زندگی گزارو۔ ایک شاعر نے نہایت خوبصورت انداز میں کہا ہے، ازرع جمیلا ولو فی غیر موضعه فلا یضیع جمیل اینما زرعا ان الجمیل وان طال الزمان به فلیس یحصده الا الذی زرع۔ نیکی کا پودا لگا دیجئے، خواب ظاہر ایسی زمین میں کیوں نہ ہو جہاں اس کے پھلنے کی امید کم نظر آتی ہو، کیونکہ نیکی جہاں بھی لگائی جائے کبھی ضائع نہیں ہوتی۔ وقت کتنا ہی گزر جائے، آخرکار اس کا پھل اسی شخص کو ملتا ہے جس نے اسے خلوص سے بویا تھا۔ یہ اشعار ہمیں بے حسی کے مقابلے میں ایک مثبت پیغام دیتے ہیں۔ ہو سکتا ہے آپ کی ایک چھوٹی سی کوشش پوری دنیا نہ بدل سکے، مگر کسی ایک انسان کی دنیا ضرور بدل سکتی ہے۔ آج کا بنیادی سوال یہ ہے کہ بے حسی اور لا تعلقی کے موضوع پر گفتگو کیوں ضروری ہے؟ سمجھ کر ہم، پہلی بات تو یہ ہے کہ بے حسی اور لا تعلقی ایک اخلاقی کمزوری نہیں بلکہ ایک اجتماعی خطرہ بن چکا ہے۔ اسلامی امت کی اصل ساخت تعاون، مواسات، نصیحت اور مشترکہ ذمہ داری پر قائم ہے۔ امت کے افراد حقوق اور ذمہ داریوں میں ایک دوسرے سے مربوط ہیں۔ اسلام میں بنیادی احکام بھی اکثر جمع کے صیغے میں آتے ہیں، ارکعوا اسجدوا اعبدوا، تو یہ اس بات کا اعلان ہے کہ دین صرف انفرادی گوشہ نشینی کا نام نہیں، ہر شخص اپنی جگہ ذمہ دار ہے۔ کوئی یہ کہہ کر بری ذمہ نہیں ہو سکتا کہ میں نے اپنی نماز پڑھ لی، اب معاشرے میں جو کچھ ہو رہا ہے اس سے مجھے کوئی غرض نہیں۔ نماز انسان کو ذمہ داری سے فرار نہیں سکھاتی، ذمہ داری کے لیے تیار کرتی ہے۔ روزہ انسان کو دوسروں کی بھوک محسوس کرنا سکھاتا ہے۔ زکاة دوسروں کے مالی حق کا شعور پیدا کرتی ہے۔ اسی طرح امر بالمعروف اور نہی عن المنکر معاشرے کے اخلاقی ضمیر کو زندہ رکھتا ہے۔ اب اسلامی معاشرے میں ہر فرد کو اپنی استطاعت اور دائرہ کار کے مطابق سوال کرنے، مشورہ دینے اور حق کی وضاحت طلب کرنے کا حق حاصل ہے۔ جب کوئی ذمہ دار شخص اپنے منصب کا غلط استعمال کرے تو اس سے پوچھا جا سکتا ہے کہ یہ فیصلہ کیوں کیا گیا، یہ مال کہاں سے آیا، کسی کمزور کا حق کیوں دبایا گیا، کسی ظلم پر خاموشی کیوں اختیار کی گئی۔ یہ سوال اجتماعی امانت کی حفاظت ہے، بغاوت نہیں، بشرطے کہ ان کا انداز حکمت، عدل اور شرعی حدود کے مطابق ہو۔ جب معاشرے میں سوال ختم ہو جائیں، مشورہ کم ہو جائے، ذمہ داریاں نظر انداز ہونے لگیں اور ہر شخص صرف اپنے فائدے تک محدود ہو جائے تو ظلم کے لیے میدان کھل جاتا ہے۔ اب لا تعلقی دراصل وہیں سے نکلتا ہے، ذمہ داری سے دست بردار ہونے کا نام ہے۔ یہ انسان کے اندر پیدا ہونے والا وہ رویہ ہے جس میں وہ کہتا ہے، مجھے صرف اپنی فکر ہے، میرے بعد جو کچھ ہو مجھے اس سے کوئی سروکار نہیں، میرے گھر کو نقصان نہ پہنچے، باقی بستی جلتی رہے تو جلتی رہے۔ یہ رویہ انسان کو آہستہ آہستہ خود غرضی کے بند کمرے میں قید کر دیتا ہے۔ پھر وہ اپنے رشتہ داروں

0: کامرس پلیٹفارم سے لانے ہوں تو اس وجہ سے بہت زیادہ فوکس بھی انویسٹمنٹ کا جو انویسٹرز کا ہے وہ اے آئی کی طرف زیادہ ہے. اب اس سے جو ریلیٹڈ ایریاز ہیں وچ بیسکلی جو اسٹرینتھن کریں گے اے آئی فوکسڈ بزنسز کو, وچ از بیسکلی سائبر سیکورٹی ہے یا کوانٹم کمپیوٹنگ ہے, تو اس میں بھی جو ہے وہ ڈائریکٹلی انڈائریکٹلی انویسٹمنٹس جو ہیں وہ ہو رہی ہیں ایز اے جوائنٹ وینچرز. اب اے آئی پرٹیکولرلی جو ہے ایک ڈفرنٹ وے آف لائک ایک ایڈڈ لیئر ہوتی ہے جو ٹریڈیشنل ٹیکنالوجی ہے اس کے اوپر, کہ جو ہے جو ڈیٹا کو انالائز کر کے اس پہ سے ڈیسیژنس کو انفر کرنا اور اس چیز کو سمجھنا کہ وہ بزنس پرابلم کیا ہے, اس کا سلوشن وہ کیا ہے, چاہے وہ ٹریول ایجنٹ سے ریلیٹڈ ہو یا ایجوکیشن سیکٹر سے ریلیٹڈ ہو, تو اس میں جتنے بھی انویسٹرز ہیں وہ بالکل نئے آئیڈیاز لے کر آ رہے ہیں. اور پرٹیکولرلی ابھی یہ ہم نے ریسنٹلی وٹنس کیا ہے کہ قطر میں مقیم لوگوں نے انجوائے کیا ہے سنونو کی سروس کو, دیٹس ون آف دی ایگزامپل فار دیٹ اپلیکیشن. اسکپ کیش آپ نے سنا ہوگا, اس کے علاوہ بھی اور بہت ہیں ایگزامپلز جو اس کے رزلٹ میں جو ہیں وہ آئی ہیں. سم
1: بالکل بہت ہی اچھی بات بتائی آپ نے کہ بہت زیادہ انویسٹمنٹ جو ہے آرٹیفیشل انٹیلیجنس اینڈ دین لیٹر آن اور بھی جو ایریاز ہیں وہاں ہو رہا ہے. اچھا کیا قطر میں کوئی فارن کمپنیز جو ہیں وہ ٹیک اسٹارٹ اپس میں کس طرح سے انویسٹ کر سکتی ہیں, اس بارے میں بتائیے.
0: جی اس کے حوالے سے میری جو سجیشن ہے وہ یہی رہے گی کہ قطر از ہوسٹنگ ناؤ ون آف دی ریجنل بگیسٹ ایونٹ ویب سمٹ کے نام سے.
1: جی جی
0: تو ویب سمٹ جو ہے وہ بہت آل اوور دی ورلڈ وہ وینڈرز کو ٹیک کمپنیز کو جو ہے وہ اٹریکٹ کرتا ہے اور یہاں پہ لوکلی وہ ایکسپلور کیا جاتا ہے کہ کیا انویسٹمنٹس ہو سکتی ہیں, اور بہت سارے ایم او یوز بھی سائن ہوئے, کانٹریکٹس بھی سائن ہوئے اور بہت زیادہ انسینٹیوز بھی دیے جا رہے ہیں. تو ایسی کمپنیز جو کہ یہاں پر لا کے انویسٹ کرنا چاہتی ہیں ان کے لیے جو قطر فائنینشیل سینٹر نے کافی انسینٹیوز دے رکھے ہیں, وچ از اے ریگولیٹر جو کہ کمپنیز کو اسٹارٹ اپس کو رجسٹر کرتے ہیں. اور یہ لاسٹ جو ویب سمٹ ہوا فیبرری میں, اس میں تو انہوں نے انیشیل جو رجسٹریشن فیس ہے وہ بھی انہوں نے ویو آف کی, تو اس کے نتیجے میں کافی ہزاروں کمپنیز جو ہیں انہوں نے رجسٹر کیا. اور سو مچ سو کہ بہت ساری ایسی کمپنیز تھیں جن کو بہت سارے کانٹریکٹس بھی ملے اور انہوں نے پراپر پرماننٹ آفیسز بھی یہاں پہ اسٹیبلش کر لیے, اینڈ دے آر ایکسپینڈنگ ان دی ریجن.
1: ویری گڈ, فینٹاسٹک, بہت ہی اچھی بات بتائی. اچھا جو گورنمنٹ ہے وہ قطر میں ٹیکنالوجی کو کیسے سپورٹ کرتی ہے, کچھ تو آپ نے بتائی ہی چیزیں, اور کون کون سی ایسی چیزیں ہیں انیشیٹیوز ہیں جن کے ساتھ جڑا جا سکتا ہے.
0: قطر میں جو گورنمنٹ اسٹینڈ پوائنٹس میں ہمارے پاس دو ایریاز ہیں, ایک تو جو ریگولیٹرز ہیں منسٹریز لائک منسٹری آف کمیونیکیشن آئی ٹی ہے, انہوں نے ڈیجیٹل ویلی یا تسمو کے نام سے جو ہے وہ انیشیٹو اسٹارٹ کر رکھا ہے, جہاں پر وہ اٹ از بیسکلی ان آئیڈیا انکیوبیشن سینٹر جہاں پر نیو آئیڈیاز کو ایکسپلور کیا جاتا ہے, اسیس کیا جاتا ہے, اینڈ دین وہ گورنمنٹ کچھ آفیشلز جو ان کا بینچ ہے وہ وہاں پر وہ ان اسٹارٹ اپس کو یا ان آئیڈیاز کو سلیکٹ کرتے ہیں اور قطر ڈیولپمنٹ بینک سے ایون لون بھی دیا جاتا ہے ان سچ پروگرامس جہاں پر جو ہے اس کو اسٹیبلش کر کے ڈیولپ کرنے کے لیے. اس کے علاوہ جو ریلیٹڈ انسٹیٹیوشنز ہیں سچ ایز جو ریسرچ انسٹیٹیوشنز ہیں سچ ایز قطر کمپیوٹنگ ریسرچ انسٹیٹیوٹ, وہ بھی کافی ہیویلی انویسٹ کرتا ہے اس طرح کے آئیڈیاز, نیو آئیڈیاز کے اوپر. ریسنٹلی انہیں کے ایک پروجیکٹ کے نتیجے میں ایک کوانٹم کمپیوٹنگ کے کانٹیکس میں انہوں نے ایک ایم او یو سائن کیا ہے ناسا کے ساتھ, تو ایک جوائنٹ پروجیکٹ جو ہے وہ کام کے لیے جو ہے وہ ایک جو شیئرڈ کمپیٹنسی ہے اس کانٹیکس میں ایک جو ہے ایم او یو سائن کیا گیا ہے, جو کہ میرا خیال ہے کہ اس مارکیٹ کے لیے بہت اچھی رہے گی. اور دوسری اس کے علاوہ کچھ اور ریگولیٹرز ہیں جس طرح سے سائبر سیکورٹی جو ریگولیٹر ہیں نیشنل سائبر سیکورٹی ایجنسی, وہ بھی جو سائبر سیکورٹی ریلیٹڈ اویئرنیس کیمپینز ایگزیکیوٹ کرتے ہیں, اور اس طرح کی جو انویسٹمنٹس کے لیے جو اسٹوڈنٹس کو بھی تیار کرتے ہیں کہ اگر وہ साइबर सिक्योरिटी जो रिक्वायर्ड स्किल्स हैं वो लेने के लिए भी और जो भी इस साइट पे बिजनेस की तरफ आना चाहे.
1: इट रिमाइंड्स मी ऑफ कतर साइंस एंड टेक्नोलॉजी पार्क.
0: एग्जैक्टली.
1: ये भी
0: यूएसटीपी. वेरी वेरी राइटली सेड सो. क्योंकि वो तो एक प्लेटफॉर्म है जहाँ पर फाइनली जब आइडिया मेच्योर हो जाता है और अब वहाँ पर जाके अब आपने जो है कंपनी को लॉन्च करना है, रजिस्टर करना है. लेकिन उससे पहले बहुत कुछ जो आइडिया के हवाले से, मार्केट एक्सेप्टेबिलिटी के हवाले से जो कुछ करना पड़ता है वो दूसरे फॉर्म्स में करके तो फाइनल फॉर्म में वहाँ पर जाके डिप्लॉय किया जाता है.
1: वेरी गुड. बहुत ही जबरदस्त इन्फॉर्मेशन शेयर की. थैंक यू. अच्छा, कतर के यूथ के लिए किस तरह से टेक इन्वेस्टमेंट जो है वो फायदेमंद है?
0: कतर में चूंकि हमारी अक्सरियत जो है वो एक्सपैट्स हैं तो इसमें दो तरह के जो एक तो सिटीजन्स हैं अरे उनके लिए भी जो यूनिवर्सिटीज़ हैं वो बहुत ज़्यादा इस तरह के फॉरम्स जो हैं वो इस्टेब्लिश कर रखे हैं जहाँ पर आइडियाज़ को दिया शेयर किया जाता है, डिस्कस किया जाता है. इस तरह कॉन्फ्रेंसेस होती हैं जिसमें वो डिस्कस करते हैं और फॉरेनर्स के लिए भी जो कोटाज रखे जाते हैं और मिल के जितनी भी इन्वेस्टमेंट है टेक सेक्टर में उसको बेस्ड ऑन द आइडिया एंड आई वुड से लोकल मार्केट नीड. अब जो नीड एनालिसिस है उसको अगर देखा जाए तो कोई भी एक बिजनेस प्रॉब्लम है या तो उसको स्टडी करके हमारा एक टेक्नोलॉजी यूज केस बनता है. जिस तरह चाहे वो फिनटेक है या चाहे साइबर सिक्योरिटी है या चाहे वो और एआई की कुछ एग्जांपल या हेल्थ केयर में भी है तो उसके बेसिस पे जो है वो आगे इन्वेस्टमेंट जो है वो डिसाइड होती है. तो इस तरह के जो हमारे आइडिया इनक्यूबेशन सेंटर्स हैं यूनिवर्सिटीज में और डिफरेंट जो फोरम्स में वो यूथ को अट्रैक्ट करते हैं कि वो आइए और आप अपने आइडियाज लेकर आइए, हमें दिखाइए इट्स वर्केबल और नो. और जिसमें से जो काबिल जिक्र जो है वो MCIT का तस्मो है. उसमें से बहुत सारे जो है जिसमें काबिल जिक्र जो स्टार्टअप्स हैं यूनिकॉर्न सुनोनो हैं और इस तरह की और भी मिसालें आपके सामने हैं. यहाँ के लोकल प्रोडक्शन तो इस तरह से वो अट्रैक्ट किया.
1: बहुत ही अच्छी बात की आपने. जबरदस्त. थैंक यू सो मच फॉर दिस.
2: क्या आप इन्वेस्टमेंट को लेकर परेशान हैं? क्या आप ट्रेडिंग, शेयर मार्केट और फाइनेंशियल लिटरेसी के बारे में जानना चाहते हैं? तो तैयार हो जाइए, आरजे नाजिया आपको लेकर जाएंगी एक नए सफर पे जहां आप अपने फाइनेंसेस को बेहतर तरीके से मैनेज कर सकते हैं. चाहे आप नई शुरुआत कर रहे हो या फिर आप अपने एग्जिस्टिंग इन्वेस्टमेंट को समझना चाहते हो, इन्वेस्ट कतर ये है आपके लिए बेहतरीन प्लेटफॉर्म. सुनिए शो इन्वेस्ट कतर, आपका इन्वेस्टमेंट आपकी तरक्की.
1: अच्छा, टेक्नोलॉजी स्टार्टअप्स के लिए कतर में किस तरह की फैसिलिटीज जो है वो अवेलेबल है?
0: टेक्नोलॉजी स्टार्टअप्स के लिए सबसे पहले तो जैसे मैंने कहा कि वो इनक्यूबेशन सेंटर्स हैं आइडियाज को रोल आउट करने के लिए. आपको ऑडियंस प्रोवाइड की जाती है,
1: फंडिंग अपॉर्चुनिटीज है.
0: सॉरी,
1: फंडिंग अपॉर्चुनिटीज मिलती है?
0: फंडिंग अपॉर्चुनिटीज तो डेफिनेटली साथ-साथ हैं, लेकिन अच्छा. उसमें बहुत सारी वो जो कंप्लायंस क्राइटेरिया थोड़ा सा स्ट्रिक्ट रहता है, लेकिन फिर भी हैं. अभी कतर डेवलपमेंट बैंक जो है वो इस तरह के स्टार्टअप्स को एनालाइज करके वो लोन्स दिए जाते हैं एज अ कैपिटल इन्वेस्टमेंट इन द लोन्स, और उसमें कतर इन्वेस्टमेंट अथॉरिटी है भी इन्वॉल्व है. तो ये इस तरह के जो है काफ़ी अपॉर्चुनिटीज यहाँ पे अवेलेबल हैं, इंक्लूडिंग कतर फाउंडेशन भी इन चीज़ों में.
1: अच्छा, मेंटरशिप प्रोग्राम्स भी रन करते हैं?
0: जी, मेंटरशिप प्रोग्राम्स जो हैं वो डिफरेंट फॉरम्स पे डिफरेंट कॉन्टेक्स्ट में डिफरेंट फील्ड्स के जो है वो एग्जीक्यूट किए जाते हैं, स्कूल्स से लेके यूनिवर्सिटीज और अब तो कंपनीज की जो कॉर्पोरेट सोशल रिस्पॉन्सिबिलिटी कॉन्टेक्स में, चाहे वो मल्टीनेशनल जितने भी हैं वो भी इस तरह की मेंटरशिप जो इंटर्नशिप्स एंड वो जो यूथ को स्कूल्स में जाके जो है वो मेंटर करने के लिए इस तरह के सेशन जो डिलीवर करती हैं. मैं ذاتی طور پہ خود جو ہے وہ سائبر سیکیورٹی اویئرنیس کیمپینز جو ہے اسکولس میں رن کر چکا ہوں جس میں ان کو اسٹوڈنٹس کو اس کانٹیکس میں مینٹر کیا جاتا رہا ہے کہ جو ہمارے اسمارٹ فونز ہیں یا جو گیجٹس ہیں ان کو ہم کس طرح سے ریسپانسبلی استعمال کیا جائے, کیونکہ غیر ذمہ دارانہ اس کا جو استعمال ہے ان اس طرح کی ٹیکنالوجی کا, اس سے کافی خطرات اور کافی حادثات جو ہے وہ دیکھنے میں آئے ہیں. بالخصوص جو ہے یہ بچے بچیاں جو اپنی ذاتی جو تصاویر جو ہیں وہ سوشل میڈیا پہ پوسٹ کرتی ہیں, اس سے بہت زیادہ جو ہے یہ اے آئی کی ایسے ٹولس کو یوز کر کے غلط قسم کا کانٹینٹ کریٹ کیا جا سکتا ہے, تو اس سے کافی زیادہ مسائل اور
1: کیسے اویئر رہ سکتے ہیں, کیونکہ آج کل سوشل میڈیا کا بھی دور ہے, آپ کی بہت ساری چیزیں ہیں, نہ چاہ کر بھی آپ کی کچھ پرسنل انفارمیشن چلی ہی جاتی ہے. تو ایک بار چلی گئی تو لوگ کہتے ہیں کہ پھر آپ یہ نہیں کہہ سکتے کہ آپ کے پاس آپ سیف ہو, تو ہم کیسے خود کو زیادہ اور سیف کریں, کس طرح سے آپ لوگوں کو اویئر کرنا چاہیں گے؟
0: جی اس میں دیکھیں پہلے تو یہ دیکھا جائے کہ ہماری ضرورت کس حد تک ہے.
1: اچھا
0: ہمیں حد الامکان کوشش کرنی چاہیے کہ اپنے جو پرسنل